0: गरी सरी गम पद सरे गम गरी सरी गम पद सरे
1: गम गरी गरी सनी द प म ग सरी ग
0: गम गरी गरी
1: सा गम गरी गरी सा इल्ला
0: मूर्ने का
1: मूर्ने का